0: جمیل وزیری نے کلکتہ یونیورسٹی سے ایم اے کیا اور علامہ رضا علی وحشت سے اصلاح لی. ان کی شاعری میں کلاسیکی روایات کی گہری چھاپ ہے مگر موضوعات اور اسلوب میں جدیدیت بھی نمایاں ہے. انہوں نے غزل اور نظم دونوں اصناف میں طبع آزمائی کی. ان کے غزلوں کے مجموعے فکر جمیل اور نظموں کے مجموعے نقش جمیل کے نام سے شائع ہوئے. یہ نظم کے اپنے پندار خودی سے منفعل ہوں مظہری, میں ظہور اختلال آب و گل ہوں مظہری, کہ محبت کا مریض مستقل ہوں مظہری, دوستی کیا دشمنی سے بھی محبت میں نے کی, روشنی کیا تیرگی سے بھی محبت میں نے کی, مسکرائی تیرگی مجھ کو محبت ہو گئی, ہنس کے بولی دشمنی مجھ کو محبت ہو گئی. سمعین باتیں جاری رہیں گی. آئیے پیش خدمت ہے یہ افسانہ, عنوان ہے ممتا. افسانہ نگار ہیں تاجور ممتاز.
1: آج بھی وہ دن یاد آتے ہیں تو آنکھیں نم ہو جاتی ہیں, ایک ایک لمحہ آنکھوں کے سامنے سے گزرنے لگتا ہے. ایسا محسوس ہوتا ہے جیسے وہ کل کی ہی بات ہو. کچھ یادیں ایسی ہوتی ہیں جنہیں کبھی بھی بھلایا نہیں جا سکتا ہے. بھلے ہی وہ وقت گزر جائے یا سال مہینے, مگر دل کے کسی کونے میں ہمیشہ زندہ رہتا ہے. ہر انسان کی زندگی میں کچھ غم تو کچھ خوشی کے پل ہوتے ہیں. آج میرے پاس کچھ یادیں رہ گئی ہیں جو یاد آتے ہی دل کچوٹنے لگتا ہے کہ جنہیں ہم کھو چکے ہیں انہیں کہاں سے لاؤں, یہ تو میرے بس میں نہیں ہے. مگر ان لمحوں کو تو یاد کر سکتی ہوں. عید کی چھٹی میں امی ہمیں لینے آئی ہیں. ہم ہاسٹل میں رہتے تھے, بھائی چھوٹا تھا, اس کی تو خوشی کا ٹھکانہ نہیں تھا کہ ہم گھر جا رہے ہیں. جب ہم لوگ اسٹیشن پر آئے تو امی نے سوچا ابھی ٹرین آنے میں دیر ہے, تب تک ہم لوگوں کے لیے کچھ کھانے کا انتظام کر لیں. وہیں سے بسکٹ اور چپس وغیرہ لے کر دیا. اتنے وقت میں ٹکٹ بھی لے لیا تھا. اب تھوڑا اطمینان تھا کہ ٹرین آئے گی اور ہم اپنی منزل کے لیے نکل پڑیں گے. ٹرین کے آنے کی خبر ملی اور آ بھی گئی. ہم لوگ جلدی سے ٹرین میں چڑھ گئے اور سیٹ بھی مل گئی. دھیرے دھیرے ٹرین سرکنے لگی. بھائی تو خوشی سے تالی بجانے لگا اور کہنے لگا, امی ہم عید کے بعد بھی زیادہ دن رہیں گے آپ کے پاس. امی نے ہنستے ہوئے کہا, پڑھنا نہیں ہے کیا؟ میرے پاس رہو گے تو پڑھائی کون کرے گا؟ وہاں اسکول جاؤ گے تب تو بڑے آدمی بنو گے. ابھی یہی بات میری سمجھ میں نہیں آ رہی کہ جب بڑے ہو جاؤ گے تب میری بات سمجھ میں آئے گی. لیکن وہ خوش تھا کہ ہم گھر جا رہے ہیں. ہر ماں اپنے بچے کو ایک اچھا انسان اور ایک اچھے مقام پر دیکھنا چاہتی ہے, بھلے ہی کتنی مشکلاتوں سے. والدین ہمیشہ اپنے بچوں کے لیے, مستقبل کے لیے پریشان رہتے ہیں. ماں کی ممتا کا کوئی مقابلہ نہیں کر سکتا ہے. یہ کوئی بناوٹی یا پھر دکھاوے کا رشتہ نہیں ہوتا. امی بھی بہت خوش تھیں ہم سب عید ایک ساتھ منائیں گے. اچانک سے بھائی رونے لگا اور امی گھبرا گئیں, کیا ہوا بیٹا؟ بہت پیاس لگی ہے, پانی چاہیے. امی پریشان ہو گئیں, کیا کروں, پانی لینا تو بھول گئی. پھر ہم نے بھائی کو سمجھایا, تھوڑا صبر کرو, کچھ انتظام کیا جائے گا. لیکن وہ صرف روئے ہی جا رہا تھا, کچھ بھی سننے کو تیار نہیں تھا. امی نے کہا, اگلا اسٹیشن آئے گا تو ٹرین رکے گی, پانی ہم لے آئیں گے. تب جا کر چپ ہوا. پانچ چھ سال کا بچہ کیا سمجھے گا. کچھ لوگوں نے بتایا کہ جو ٹرین میں تھے کہ اگلے اسٹیشن پر ٹرین رکے گی. جیسے ہی اگلا اسٹیشن آیا اور ٹرین رکی, امی جلدی سے پانی لانے کے لیے ٹرین سے اتر گئیں. جاتے جاتے کہا, گھبرانا نہیں, ہم پانی لے کر آ رہے ہیں, تم لوگ سامان کا خیال رکھنا. एक पैसेंजर थे, उन्होंने कहा कि अब जल्दी से जाइए, हम लोग हैं यहाँ, कुछ लोग अच्छे मिल ही जाते हैं। वो अंकल हम लोगों से बात करने लगे, किस क्लास में पढ़ते हो, कहाँ रहते हो। उनकी बातों से ऐसा लगा मुझे कि वो हम लोगों को बात करके बहला रहे हैं। हम बार बार खिड़की से बाहर देख रहे थे कि अम्मी अभी तक आई नहीं। तभी अचानक ट्रेन धीरे धीरे सरकने लगी, मगर अम्मी अभी तक नहीं आई। मैं घबरा गई और सोचने लगी अब क्या होगा। लेकिन तभी अंकल ने कहा, घबराओ नहीं, वो दूसरी बोगी में चढ़ गई होंगी, आ जाएंगी। मगर वक्त गुजरता गया और अम्मी नहीं आईं। अब तो भाई की कहाँ गई प्यास, वो भी कहने लगा, आप ही अम्मी कहाँ चली गई, जल्दी बुलाओ। मैंने गुस्से से कहा, सब तुम्हारी वजह से हुआ है, थोड़ी देर प्यास रोक नहीं सकते थे। दिल तो चाह रहा था कि दो थप्पड़ लगाऊं। अब तो ट्रेन वाले अंकल भी घबरा गए। अब वो पूछने लगे कहाँ जाना था, किस स्टेशन पर उतरना है। मैंने बताया कि इस ट्रेन का जो लास्ट स्टॉपेज है वहीं उतरना है। अच्छा घबराओ नहीं, मैं तुम लोगों के साथ ही रहूँगा, तुम्हारी अम्मी दूसरी ट्रेन से आ जाएंगी। ये सब बातें सुनकर अच्छा नहीं लग रहा था। अब तो सारी खुशी काफूर हो गई थी, घर जाने की खुशी जो थी, अब तो लग रहा था कि घर पहुंच पाएंगे या नहीं, अम्मी से मिल पाएंगे कि नहीं। उतनी देर में बहुत ही बुरे बुरे ख्याल आने लगे। भाई तो बिल्कुल चुप ही हो गया, मेरी तरफ सिर्फ देख रहा था। माँ की ममता यही होती है कि बच्चे की तकलीफ बर्दाश्त नहीं होती, अपने ऊपर सारी परेशानियों को झेल लेती है। उधर अम्मी जैसे ही पानी के लिए गई, वहाँ लंबी लाइन लगी थी पानी लेने के लिए। थोड़ी देर हो गई, जैसे ही वो बढ़ी ट्रेन सरकने लगी और अम्मी ट्रेन में चढ़ने के लिए दौड़ने लगी। कुछ लोग जो प्लेटफॉर्म पे थे उन्हें मना कर दिया, वो कहा अब नहीं चढ़ पाएंगी आप, दूसरी ट्रेन आएगी तो थोड़ी देर में तो आप चली जाइएगा। अम्मी क्या करती, वो रो रही थी, मेरे बच्चे पता नहीं किस हाल में होंगे। तभी एक आदमी ने राय दिया कि आप स्टेशन मास्टर से मिलें और सारी बात बताएं, वो आपकी मदद करेंगे, वहाँ स्टेशन पर आपके बच्चों को हिफाजत से उतार लिया जाएगा। ये बात सुनकर अम्मी स्टेशन मास्टर के पास गईं। सारी बात जानने के बाद उन्होंने अम्मी को ढाढ़स दिया और कहा कि आप घबराइए नहीं, आपके बच्चे वहाँ स्टेशन पर हिफाजत के साथ उतार लिए जाएंगे, मैं अभी फ़ोन करके वहाँ पर सारी जानकारी दे देता हूँ। अम्मी को थोड़ी राहत तो मिली, मगर फिर भी इत्मीनान नहीं था। कभी कभी इंसान सोचता नहीं है, अम्मी को ऐसा लगा जैसे कोई फरिश्ता मिल गया। अम्मी से जब हम मिले थे तो उन्होंने ये सब सारी बात बताई थी। हम लोग जैसे ही अपनी मंजिल यानी उस स्टेशन पर ट्रेन